0: हायर नो फ्रॉस्ट आईओटी रेफ्रिजरेटर। इसकी आईओटी टेक्नोलॉजी फूड एक्सपायरी नोटिफिकेशन के साथ साथ आपको दे मोबाइल ऐप से कंप्लीट कंट्रोल। नो फ्रॉस्ट, नो वरीज।
1: वन स्टेशन 100 FM।
0: हायर का नया नो फ्रॉस्ट आईओटी रेफ्रिजरेटर, जिसका मल्टी एयर फ्लो सिस्टम दे बैलेंस्ड कूलिंग हर कंपार्टमेंट में और रखे आपके रेफ्रिजरेटर को क्लीन। ट्विन इन्वर्टर टेक्नोलॉजी, जिससे मिले मैक्सिमम कूलिंग और एनर्जी सेविंग। नो फ्रॉस्ट, नो वरीज।
2: ما سلككم في سقر؟ قالوا لم نكن من المصلين. تمہیں دوزخ میں کس چیز نے ڈالا؟ ہم نماز نہیں پڑھتے تھے.
3: شعبہ سنگل ریمیڈیز تیار کی جاتی ہیں 100% آرگینک اجزا سے، جو مصنوعی کھاد اور پیسٹیسائڈ سے بالکل پاک ہے، جسے نکھارا ہے جرمن سائنس نے. شعبہ سنگل ریمیڈیز جرمنی اور حمید جرنل ہومیو پاکستان، 75 سالوں سے آپ کا اعتماد.